0: मिङ्गा चुवेतै त हो कासना नल्ली बसिन्ति निस्पा समुख बनेका नचा रिगुस पा लिका वाङ्गी माङ
1: अरे अरे चैता जता निङ्ग बसमु हुयाने आमा पिन्नै चैत गन्या पछि कचम सजन छम बिसुन छ मरि छ ऑफिशियल लिखि रोयल चिम्बि तबाको चिल क कुन म खोज खोज ने चन कि कन्छ त
0: निका खै पिन्दिस तु मरि तै त माइटो
1: या या सिन कजा रिसु यस्ता कुन यस्ता